0: منظوری، وزیراعظم آواس اسکیم دہی کے تحت 5 لاکھ گھروں کی شروعات، نیٹ پرچہ لیک معاملے میں لاتور سے سبکدوش پروفیسر سی بی آئی کی تحویل میں، اور مراٹھواڑہ میں آئندہ 2 دنوں میں کئی مقامات پر بارش کی محکمہ موسمیات کی پیش گوئی۔ اس کے ساتھ ہی آکاشوانی سے علاقائی خبریں ختم ہوئی۔ اس کے بعد ہمارے مرکز کا اگلا مراٹھی بلیٹن صبح 11 بجے نشر ہوگا۔
1: श्रोते हो आपण ऐकत आहात आकाशवाणी छत्रपती संभाजीनगर केंद्राचं प्रसारण। 9:10 आणि 40 सेकंद झालेली आहेत। श्रोते हो, आज 15 मे बॉलिवूडची धगधग गर्ल म्हणजे माधुरी दीक्षित यांचा जन्मदिन। यानिमित्ताने आजच्या हिंदी चित्रपट संगीताच्या कार्यक्रमात त्यांच्यावर चित्रित काही गीतं आपण ऐकणार आहोत। कार्यक्रमातलं हे सुरुवातीचं गीत आहे साजन या चित्रपटातलं।